0: اے اللہ، اس دعوت کامل اور تا قیامت قائم ہونے والی نماز کے رب، تو محمد صلی اللہ علیہ وسلم کو جنت میں نمایاں مقام، فضیلت اور بلند درجہ عطا فرما، اور انہیں اس مقام محمود پر فائز فرما جس کا تو نے ان سے وعدہ فرمایا ہے، اور قیامت کے دن ہمیں ان کی شفاعت نصیب فرما، بے شک تو وعدے کے خلاف نہیں فرماتا۔
1: اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد۔ اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم انك حمید مجید۔
0: اے اللہ، رحمت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے رحمت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔ اے اللہ، برکت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے برکت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔
2: ابھی آپ اذان سن رہے تھے، اور اس اذان کے لیے ہمیں تعاون حاصل تھا کوپر ہال سولیسٹرز، لسے ہیلتھ سائنس پارک، کیمپس روڈ، بریڈفورڈ، PD7 1HR۔ دعا ہے کہ اللہ پاک ان کے کاروبار میں خیر و برکت عطا فرمائے۔ آمین سما آمین یا رب العالمین۔
3: کیا آپ کونسل یا ہاؤسنگ ایسوسی ایشن کے گھر کے کرایہ دار ہیں اور سیم نمی مولڈ اور ہیٹنگ کے مسئلے سے دو چار ہیں، اور کہنے کے باوجود بھی مسئلہ حل نہیں ہو رہا؟ تو کوپر ہال سولیسٹرز مدد کر سکتے ہیں، جو برادفورڈ کے کرایہ داروں کی طرف سے لینڈ لاز کو ریپیئرنگ کروانے پر مجبور
4: کرتے ہیں۔ This is Bradford Asian Radio.
5: And the winner is...
6: Your business being heard on the radio.
7: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
8: फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
9: एक बार फिर मोर पार्क किलिंग हार्ड रोड ब्रेडफोर्ड में,
8: जहां पहली बार माया नाज लोक फनकार नईम हजारवी अपने फन का मुजाहिरा करेंगे।
9: फैशन, फूड स्टॉल्स, किड्स एंटरटेनमेंट और बहुत कुछ।
8: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
9: लीड्स रोड फेस्टिवल।
8: ब्रेडफोर्ड एजन रेडियो द ऑफिशियल मीडिया पार्टनर।
9: आप भी
8: जरूर आइएगा। उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
9: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
8: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
9: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
8: फर्स्ट चॉइस
9: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
8: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
9: 01274317644।
10: फॉर क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
9: आओ, असल सोने के जेवरात के लिए दुबई चले।
11: मगर दुबई का टिकट तो हमने लिया ही नहीं।
9: अरे पगली, अब दुबई ब्रेडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
11: जी मिल करते कांटे, बालियां, कंगन, गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार।
9: टॉप क्वालिटी, बेहतरीन सर्विस, ओपन 7 डेज।
11: 30 वेटली हिल, ब्रेडफोर्ड, BD8 8NG। फोन 01274477257। दुबई ज्वेलर्स।
9: व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक, आटा, चावल, दालें, मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे, फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर, नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड, ब्रेडफोर्ड, BD8 8JL। बुखारी, पसंद आपकी और हमारी बुखारी।
12: दूल्हे का सेहरा सुहाना लगता है।
11: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
9: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BD88DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रेडफोर्ड 3।
11: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
9: तुम्हें पता है भाभी ने बोबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
11: खूबसूरत कारपेट्स, लैमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
13: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
9: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
13: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट।
14: एशियन रेडियो ऑन 1413 AM।

0: जी मुझे सामीन इकराम बहुत इस वक्त वो क्या कहते हैं कि फीलिंग्स ऐसे अल्हम्दुलिल्लाह रब्बिल आलमीन के अल्लाह का जिक्र हो, नबी इकरम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का जिक्र पाक हो तो आंखों में नमी के साथ जब दिल भी जो अकीदत में इतना डूब जाए वो कैफ़ो मस्ती की अल्हम्दुलिल्लाह कैफियात हो महफिल पर तो अल्लाह करीम का बहुत करम बड़ा एहसान और अल्लाह ताला की शुक्र गुजार के ये पाकीज़ा महफिल जो जुमा करीम की खुसूसी नशरियात जो है अल्लाह ताला ने हमें पाकीज़ा महफिल सजाने का जो मौका फराहम किया ये है जी ब्राडफोर्ड एशियन रेडियो 1413 AM पर। जितना भी अल्लाह ताला का शुक्र अदा करें वो कम है कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन इतनी ब्यूटीफुल साथें घड़ियां मोमेंट्स हमें अल्लाह ताला ने दिए अल्हम्दुलिल्लाह रब्बिल आलमीन। हमारी वेबसाइट bradfordasianradio.co.uk और हमारे स्टूडियो का टेलीफोन नंबर 01274306677 है जी। और क्या कहूँ कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन, यकीन करें कि जब आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम का जिक्र पाक हो रहा हो तो जब मलाइका भी वहाँ पे इतनी वो कहते हैं खूबसूरती से जिक्र को इकट्ठा कर रहे होते हैं तो फिर मैं कहती हूँ मैं तो एक बहुत एक अदना सी अल्लाह ताला की गुलाम बंदी हूँ, करम है उसका कि ऐसे खूबसूरत उसने लम्हात अता किए। जी बिल्कुल, मेरे सामने एक और हदीसे मुबारका है, बुखारी शरीफ की ये हदीस पाक है जिसमें आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया कि तुम में से बेहतर वो है जो कुरान खुद कुरान मजीद पढ़े और पढ़ाए। अल्लाह कमी बेशी माफ़ फरमाए। जी बिल्कुल, देखिए मफहूम है हदीसे मुबारक जो कि सही बुखारी की है हदीसे मुबारक कि बेहतरीन हम में से इंसान वो है, बेहतरीन इंसान वो है जो कुरान को पहले पढ़ता है और फिर आगे पढ़ाए। अब देखिए यहां पे भी टीचिंग का ऑटोमेटिकली सिलसिला जो है हदीसे मुबारक की रूह से हमारे ऊपर वाजे हो गया तो ये सिलसिला जो है ये बहुत बेहतर देखिए हमें करार दे दिया। यहां पे सुपीरियर, यहां पे जो इंग्लिश में वर्ड इस्तेमाल हुआ है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सेड द मोस्ट सुपीरियर अमंग यू मुस्लिम्स आर दोज हु लर्न कुरान एंड टीच इट। तो मोस्ट सुपीरियर बेहतरीन इंसान करार दिया गया उनको कि जो कुरान सीखते हैं फिर पढ़ते हैं और पढ़ाते हैं। ऐसी ये हम समझ लेते हैं कि अच्छा चलें आप ऐसा करते हैं कोई भी बेहतरीन से बेहतरीन किताब आप पढ़ लें, अल्लाह का कर्म व फजल अल्हम्दुलिल्लाह के बड़े बड़े जी अदब इल्मी अदबी दुनिया में पढ़ने की अल्लाह ताला ने तौफीक दी, पढ़ी किताबें बड़ी बड़ी अब मैं फिर वो स्पेसिफिक नाम वगैरह जो लेंगे तो खैर सभी ऑब्वियसली सभी ऑथर्स जो हैं वो पढ़े या फिर हमने क्या कहूँ कि बड़ा स्टडी किया बहुत, लेकिन जब बात फिर आके कुरान पाक जो कि हमें बचपन से अल्हम्दुलिल्लाह रब्बिल आलमीन बहुत अल्लाह करीम का शुक्र के हमारे घरानों में एहतमाम कर दिया जाता है बच्चों के लिए बच्चे बच्चियों दोनों के लिए और फिर मन के अंदर से आवाज़ आई कि ऐवें टकरा मारनी फिरनी है कुड़िए ऐवें टकरा इधर इधर और सारा कुछ अलफ तो लेते कहते हैं कि ये तक तो अल्लाह ताला ने सारा कुछ जरा जिंदगी का नचोड़ साडिया जिंदगी का नचोड़ जरा सानू जो चाहिए वह अल्लाह पाक ने कुरान मजीद दे विच रख दिता। वह कहते ना इको अलफ तेनू दरकार इल्मो बस करी ओ यार इको अलफ तेनू दरकार। बहुत खैर इसमें अशार भी आएंगे बहुत कुछ, अभी मेरी सामने वाली घड़ी पे नजर जा रही है तो वो मुझे बता रही है कि अब मेरे प्रोग्राम का वक्त जो है ना बहुत ही सेंसिटिव टाइम है जिसको मेरे प्रोग्राम को समेटना है, दुरूद सलाम भी इंशाल्लाह ताला भी पढ़ना है اور دعاؤں کا سلسلہ انشاءاللہ تعالی. اور میں کہتی ہوں کہ یہ ہمیشہ تشنگی رہ جاتی ہے اس میں آ کے جمعہ کریم کے پروگرام میں, کہ دل کرتا ہے کہ وہ اللہ کریم کے علم کے خزانے اتنے ہیں کہ کیا کہتے ہیں. آپ سب بتائیں معزز سامعین کرام کے علم کے کتنے خزانے ہیں. یہ تو ایک سمندر ہے کہ غوطہ زن ہو جائیں تو کنارہ تو ملتا ہی نہیں ہے, سبحان اللہ. تو بات یہاں بھی ہو رہی تھی کہ قرآن پاک جس نے پڑھا اور پڑھایا. دیکھیں اس میں سند اور ڈگری کی بات آ جاتی ہے کہ بہترین ہمیں قرار دے دیا گیا ہے ایک چیز میں, تو پھر ہم ادھر ادھر کیوں جا رہے ہیں, کیوں بھٹک رہے ہیں. ایک بہترین چیز ہمیں دے دی گئی ہے, بہت بہت غور طلب ہے. اور میری آقا کریم صلی اللہ علیہ وآلہ وسلم کی احادیث مبارکہ تو ہوتی حکمت سے بھرپور, ماشاءاللہ. اور سند دے دی جاتی ہے, ڈگری دے دی جاتی ہے, آگے کیا رہ جاتا ہے پھر. آگے تو کچھ بھی اس کا نہیں ہوتا ہے کہ ہم نے چونچرا کرنا ہے. دیکھیں الحمدللہ رب العالمین, یہ جو علم نافع ہوتا ہے, نفع بخش ایک علم ہوتا ہے, ٹھیک ہے, جس کی ہم دعا بھی کرتے ہیں, اللہ مجھے نافع علم دے جو میرے علم سے نفع ایک دنیا پائے پوری, ٹھیک ہے. اب وہ قرآن پاک اس کی, دیکھیں نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی یہ حدیث مبارکہ کہ قرآن پاک کو پڑھنے کے اور پھر آگے پڑھانے کے لیے کہ ایک ہمیں بہترین انسان پڑھنے کے لیے بھی قرار دے دیا کہ اگر ہم پڑھتے ہیں تو بہترین, اور جب ہم آگے پڑھاتے ہیں تو ایک ایز اے ٹیچر پڑھا رہے ہیں نا, تو پھر وہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی سنت پاک کو ادا کر رہے, سبحان اللہ. وہ سنت کریمہ کہ جس کے لیے ہم کہتے ہیں کہ اپنے نبی پر جان قربان ہماری, جب تک جان قربان نہیں کرتے ہمارا ایمان ہی مکمل نہیں ہوتا. تو یہ بات ہے کہ ایک ٹیچر کو اللہ تعالیٰ نے جو مقام اپنے نبی کو ٹیچر بنا کے دیا کہ پھر ہم ان کی سنت پہ عمل کرتے, اور سنتوں پہ عمل کرنا تو اللہ تعالیٰ کتنا صلہ دیتا ہے اس کا. اور بہترین قرار پا گیا وہ انسان کہ وہ خود جب اس کو بہترین قرار دیا کہ جب قرآن پاک کی سٹڈی کرتا ہے یا کرتی ہے, اور پھر جب آگے اس کا سلسلہ پہنچانے لگ جاتی ہے وہ اللہ کی بندی, تو گویا کہ وہ بہترین, اللہ تعالیٰ اللہ اور اس کے رسول صلی اللہ علیہ وآلہ وسلم کی نظروں میں وہ بہترین بندی بندہ جو ہے وہ قرار پا گئے, سنت کو بھی ادا کر دیا, سنت کو ادا کیا. اور ایک جگہ پہ مجھے ارشاد ربانی میں اس کا ترجمہ اور تفسیر جو ہے وہ مفہوم جو ہے مجھے یاد رہا کہ یہ تو بہت ہی اچھی بات ہے کہ تم لوگوں کو اللہ کے دین کی طرف بلاؤ. یہ میں نے اس دن پورا, میرا خیال ہے کہ آپ کو اگر نہیں تو میں یہ انشاءاللہ جب کہیں اور ٹائم ملتا ہے تو ضرور انشاءاللہ اس کا ذکر ہوگا کہ یہ تو بہت ہی اچھی بات ہے کہ تم اللہ کے دین کی طرف لوگوں کو بلاؤ, اللہ پاک خود فرما رہا ہے. اس میں بھی یہ وہ بہت اچھی ایک معلمہ کا میں بیان سن رہی تھی کہ کہاں یہ قدغن لگا دیا کہ صرف جو ہے وہ مرد حضرات یا عورت مرد کی یہاں پہ تخصیص ہی نہیں کی گئی, تم میں بہترین وہ ہے. اور پھر بڑا خوبصورت وہ معلمہ ایک بہت پیاری, مجھے ان کا نام اس وقت یاد نہیں, لیکن انہوں نے کہا کہ دیکھیں اور اچھی بات کہو, ذکر کیا گیا, انہوں نے بیان دیا اللہ تعالیٰ کی طرف سے, اور اچھی بات کہو اللہ تعالیٰ کی طرف سے حکم ہے, اللہ پاک کمی بیشی معاف فرمائے. تو اس میں بھی تخصیص نہیں کی گئی ہے. تو سبحان اللہ, سبحان اللہ, اللہ کریم کا بڑا شکر ہے کہ جب ہمارے کوئی ڈاؤٹ بھی آنے لگتا ہے تو اللہ تعالیٰ ہمارے لیے کوئی رہنمائی کا ایسا ذریعہ پیدا کر دیتا ہے کہ کہیں نہ کہیں سے ہمیں وہ اللہ تعالیٰ انمول موتی دے دیتا ہے. ہمیں ٹی وی میں آ جائے گا, کوئی ہم پڑھ لیں گے تحریر. بس ایمان جو ہے وہ سٹرونگ ہمارا ہونا چاہیے, جب ایمان مضبوط ہوتا ہے تو اللہ تعالیٰ کی قربت کو ہم بڑے قریب سے پا لیتے ہیں. جی یہی مقصد ہوتا ہے. اور گھڑی کہہ رہی ہے کہ ابھی ہمیں بریک پر جانے کے بعد پھر وہ ہمارا جو لاسٹ بٹ ہوگا پروگرام کا, اس میں انشاءاللہ تعالی درود و سلام بھی پیش کرتے ہیں اور پھر دعائے خیر جو ہے اس کے لیے بھی ہاتھ اٹھاتے ہیں, اپنے رب سے مانگتے ہیں, ڈھیروں ڈھیر مانگتے ہیں. انشاءاللہ تعالی وہ ضرور سنتا ہے انشاءاللہ تعالی, اور انشاءاللہ تعالی وہ ہمیں دے گا آج جو مانگے ہم, انشاءاللہ ایمان مضبوط رکھ کے مانگتے ہیں. دعا کی قبولیت کے لیے نبی اکریم صلی اللہ علیہ وآلہ وسلم کی حدیث مبارکہ بھی اسٹڈی کیجئے گا آپ سب بھی, اور میں بھی پھر دوبارہ کروں گی انشاءاللہ کہ دعا اللہ تعالیٰ جو ہے وہ قبول کرتا ہے مومن کی, مسلمان کی, اللہ تعالیٰ اور لوگوں کی. یہ کیا ہے سلسلہ, ضرور اس کا حدیث مبارکہ کا اسٹڈی کیجئے.
1: And online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: लीज रोड फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
8: एक बार फिर मोर पार्क किलिंगहार रोड ब्रेडफोर्ड में,
7: जहां पहली बार किंग ऑफ भंगड़ा इब्रार उल हक अपने गानों से आपके दिलों को धड़काएंगे.
8: फैशन, फूड स्टॉल्स, किड्स एंटरटेनमेंट और बहुत कुछ.
7: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
8: लीज रोड फेस्टिवल.
7: ब्रेडफोर्ड रीजन रेडियो द ऑफिशियल मीडिया पार्टनर.
8: आप भी
7: जरूर आइएगा.
8: व्हाइट एबी रोड पर धमाके पे धमाका. पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर. होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक. आटा, चावल, दालें, मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे. फैमिली माहौल में एक ही छत तले हर शय मिले. बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से. बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड ब्रेडफोर्ड BD88JL. बुखारी, पसंद आपकी और हमारी बुखारी.
7: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका.
8: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का.
7: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रीपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
8: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं.
7: फर्स्ट चॉइस
8: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL.
7: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
8: 01274317644.
9: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर.
8: दुल्हन वो जो पिया मन भाए,
10: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
8: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
10: बालियां, अंगूठियां और हार,
8: जो दुल्हन करे सिंगार,
10: आज ही मामू काकी की दुकान,
8: खालिस सोने की पहचान.
10: पाकिस्तान ज्वेलर्स तशरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए.
10: आपकी शान
8: हमारी आन,
10: क्वालिटी की पहचान.
8: पाकिस्तान ज्वेलर्स 1 Dufferin Lane ब्रेडफोर्ड BD95ER 01274491442.
10: पाकिस्तान ज्वेलर्स. अरे बेटी की शादी करीब आ रही है, समझ नहीं आ रही कि जेवर कहाँ से लूँ.
11: अरे भोली, तुम्हें नहीं पता कि सोफी बहन ने ऑक लेन पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है.
10: सोफी ज्वेलर्स?
11: सोफी नहीं, सोफी. नित नए डिजाइन के जेवरात, जिनकी क्या है बात, इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम. लेडी स्टाफ
10: सोफी ज्वेलर्स 121 ओक लेन BD94QU 01274056014. सोफी ज्वेलर्स.
1: To become a radio presenter, please call the studio 01274 306677. Bradford Asian Radio.
10: ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा.
8: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे.
10: बस, ट्रक, फोकलिफ्ट,
12: टैक्सी लाइसेंस,
10: हम हैं आपको सब कुछ सिखाने को तैयार.
8: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर.
10: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत. आज ही विजिट कीजिए
8: 33 Wetley Lane ब्रेडफोर्ड 01274201679.
10: सेफ राइडर.co.uk. सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
8: तुम्हें पता है भाभी ने वो भी कारपेट के स्पेशल ऑफर्स का फायदा उठाया है, जहाँ कारपेट फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
10: खूबसूरत कारपेट्स, लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स लिस्टेड एट ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।